0: के सुर और ताल, सुर और ताल, ड्रामों के गर्म लहजे और तकरार, और तकरार। सियासत से दूर लेकिन मस्ती के पास,
1: मस्ती के पास,
0: सिर्फ FM 92.6 यूसीपी की दुनिया।
2: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया और प्रोग्राम जावेदा जिंदगी के साथ अली अजवद एक बार फिर आपकी खिदमत में हाजिर है। बात कर रहे थे हम दिल और दिमाग की। अब सर से हम क्वेश्चन कर रहे थे कि सर आप ये बताइए कि दिल और दिमाग डिफरेंट चीजें हैं और इंसान को दिल की सुननी चाहिए या दिमाग की सुननी चाहिए, क्या कहेंगे?
3: बिल्कुल ठीक है, आपकी उम्र में तो ये सवाल बनता भी है क्योंकि जो जज्बात होते हैं वो बड़े मगलूब होते हैं जज्बात से, और आमतौर पर इस उम्र में जो भी वो फैसले करते हैं वो दिल की सुन के करते हैं इस उम्र के अंदर, और जो दिमाग होता है अरसे के बाद काम करना शुरू करता है। अच्छा, एज फॉर एज दिस बुक इज कंसर्न, जहाँ तक ये किताब कहती है क्योंकि ये तसव्वुफ के रास्ते पे चलाने वाली किताब है, तो वो कहते हैं जब आपने तसव्वुफ के रास्ते पे चलना है या इश्क के रास्ते पे चलना है या इश्क की नगरी को आपने रोशन करना है, फिर आपने दिमाग की नहीं सुननी। इश्क के सफर में जब आप आ गए तो फिर अकल जो है वो कहते हैं अकल देती रही मुझको धोखा, सदा इश्क था जिसने मंजिल पे पहुंचा।
2: यानी अकल तो फिर कहीं पीछे छोड़ देते हो,
3: पीछे छोड़ जाते हो, क्यों कि अकल बार बार ये देखे कि कॉस्ट कितनी आ रही है, इसका बेनिफिट कितना हो रहा है। अकल हमेशा रैशनल डिसीजन करेगी कि मुझे ये काम करने का फायदा क्या होगा, नुकसान क्या होगा, क्या मुझे कोई पेन तो नहीं झेलना पड़ेगी। अकल हमेशा कम्फर्ट की तरफ जाएगी, और दिल जो होता है वो इन दोनों चीजों से मावरा हो जाता है। ना उसको जन्नत का शौक रहता है, ना उसको दोजख का खौफ रहता है, वो खौफ से भी बेनियाज हो जाता है, शौक से भी बेनियाज हो जाता है। और फिर जब हम तसव्वुफ की सफर पे चलते हैं तो वहां पे जो आपका हमराही है, जो आपका हम रकाब होगा, वो अकल नहीं होगी, वो आपका दिल होगा।
2: सर वो कहते हैं इश्क बेपरवाह,
3: बिल्कुल तो उसमें तो फिर कोई परवाह
2: पता ही नहीं।
3: फिर एक तो मजाजी इश्क के अंदर लोगों को कोई परवाह यहाँ पे नहीं होती है ना, आप लैला मजनू का किस्सा देखते हो, सोनी महिवाल का किस्सा देखते हो, अब ये तो मजाजी इश्क है। लेकिन जब आप इश्क हकीकी का सफर करते हो और जिसकी तरफ इस किताब का इशारा है, तो वहां पे तो फिर वो कहते ना कि लोया अग विच पैके अग होवे ते फिर क्यों ना दिल विच रब होवे। जिस तरह लोहा आग में जाता है तो आग का रंग पकड़ लेता है, आग की सिफत उसमें आ जाती है, आग भी जलाना शुरू कर देती है, वो लोहा भी जलाना शुरू कर देता है, आग का रंग भी सुर्ख हो जाता है, लोहे का रंग भी सुर्ख हो जाता है। जो सिफत आग में होगी वही सिफत जो है लोहे में होगी। ऐसे ही जब इंसान अपने आप को अल्लाह की जाद की हिद्दत में गर्म कर देता है, अल्लाह की हिद्दत के सुपुर्द कर देता है, तो इंसान के अंदर भी वो औसाफ पैदा होने शुरू हो जाते हैं जब अल्लाह कहता है कि मैं इसकी आंख बन जाता हूँ, ये उन आंखों से देखता है।
2: बिल्कुल। अच्छा सर, अब ये भी एक बात है कि आप कोई काम शुरू करते हो, आप अल्लाह तक भी पहुंचते हो, हाँ। तो नीयत का साफ होना तो जरूरी है ना, बहुत जरूरी है। सबसे अव्वलिन चीज ये है कि आपकी नीयत साफ हो, और नीयत साफ होने का ताल्लुक दिल साफ होने के साथ भी है, आपका दिल पकीजा होना चाहिए।
3: बिल्कुल ठीक है।
2: तो इसके बारे में थोड़ा सा ये बताइए कि दिल पकीजा रखने के लिए आपको अब क्या ऐसा इम्प्लीमेंटेशन करो कि आपका दिल खालिस और साफ।
3: बहुत खूबसूरत आपने सवाल किया कि जो दिल की पाकीजगी का तरीका कार क्या होना चाहिए। अब देखें, दिल को पाकीजा करने के असूलो जवाब जिसने दिल को बनाया है उसने अपनी किताब में मेंशन कर दी है। वो किताब, वो मैनिफेस्टो के आप एक मोबाइल खरीदते हो ना, तो उसके साथ एक मैनुअल आ जाता है कि ऐसे ऐसे मोबाइल आपने इस्तेमाल करना है, ये सॉफ्टवेयर डालोगे तो नहीं चलेंगे, ये सॉफ्टवेयर इस मोबाइल से कंपेटिबल है, ये काम करोगे तो वायरस आ जाएगा। ऐसे कुरान पाक इंसान के दिल का मैनुअल है कि इंसान ने क्या करना है। अब देखो, कुरान पाक का मफहूम है ना, चार तरह की कैटेगरीज में ये किताब उन लोगों को कैटेगराइज करती है जो कुरान को पढ़ते हैं। चार तरह के लोग होते हैं। एक लोग वो होते हैं, पहला मरहला कुरान को समझने वाले वो लोग होते हैं जो उसके जाहरी मफहूम पे जाते हैं कि अल्हम्दुलिल्लाह सब तारीफें अल्लाह के लिए, उसने उसका जाहरी मीनिंग लिया और उसी को अपनी जिंदगी में अप्लाई कर दिया। अब ये वो लोग होते हैं जो शरीयत के पाबंद होते हैं, जो जाहरी मीनिंग पे चलते हैं वो शरीयत पे चलते हैं, वो जो जो हुक्म आपको सामने नजर आता है कि आप नमाज पढ़ो आप नमाज पढ़ते हो, ज़कात दो आप ज़कात देते हो, माफ कर दो आप माफ करते हो। दूसरी तरह जो कुरान का फहम है वो है उसका बातनी मफहूम। बातनी जो मफहूम है उसको हर बंदा नहीं समझ सकता, वो मखसूस लोग होते हैं और वो लोग सूफिया कराम होते हैं, تصوف سے لفظ صوفی نکلا ہے، جو صفائی کرتا ہے دل کی. صوفی کا مطلب بھی یہ مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بھی تصوف سے ہے.
2: اچھا سر، یہ ہم جو بات کر رہے ہیں دل کی پاکیزگی، یہ ہمارا تیسرا رول بھی ہے نا؟
3: بالکل، یہ تیسرا رول بھی ہے، اسی کو ہم یہ کتاب میں بھی ڈسکس ہوا ہے کہ ہم یہ ڈسکس کر رہے ہیں کہ پہلے وہ لوگ ہیں جو قرآن کے ظاہری مفہوم پہ جاتے ہیں اور وہ شریعت اور فقہ کے لوگ ہوتے ہیں، دوسرے وہ لوگ ہیں جو قرآن پاک کے باطنی مفہوم پہ جاتے ہیں کہ لفظوں کے اندر چھپا ہوا مفہوم کیا ہے، وہ صوفیا ہوتے ہیں. تیسرے وہ لوگ ہوتے ہیں جو باطنی مفہوم کے بھی بطن میں جاتے ہیں، وہ لوگ اولیاء کرام ہوتے ہیں جن کے ہمیں بڑے بڑے مزارات نظر آتے ہیں. اور چوتھے وہ لوگ ہوتے ہیں جو اس سینس کو، جس کانٹیکسٹ میں وہ لفظ لکھا جاتا ہے قرآن میں، جس کو عمیق ترین جو مفہوم ہوتا ہے اس کا، دا موسٹ ریفائنڈ میننگز آف دا قرآنک ورژن، وہ انبیاء ہوتے ہیں. چار طرح کے لوگ ہوتے ہیں اور سب ان کو اپنے اپنے فہم کے ساتھ قرآن کو سمجھتے ہیں. اب جس کا دل جتنا صاف ہوتا ہے، جو تھوڑا سا مادیت کی طرف ترغیب پکڑتا ہے وہ اس کے صرف ظاہری مفہوم پہ چلا جاتا ہے، جو تھوڑا سا اور ڈیپلی سوچتا ہے وہ صوفیہ میں شمار ہونا شروع ہو جاتا ہے، جو ان باطنی مفہوم کے بھی بطن میں چھپی ہوئی چیزوں کو سمجھ لیتا ہے وہ آپ کے اولیاء میں آ جاتا ہے،
2: پھر
3: اس کے بعد انبیاء کرام آ جاتے ہیں. تو یہ کتاب یہ کہتی ہے کہ اگر آپ نے عشق کا سفر کرنا ہے تو ظاہری مفہوم پہ آپ کو نہیں جانا، آپ نے یا باطنی مفہوم پہ جانا ہے یا آپ نے اولیاء کرام کے راستے پہ جانا ہے.
2: ویری ویل سمڈ اپ. اور اب ہم سر آ چکے ہمارے پاس، ذرا اس کو ہم آگے بھی کنٹینیو کریں گے، بکس کا جو سلسلہ یہ تو چلتا رہے گا انشاءاللہ. آج کوشش ہماری یہی تھی کہ ہم میکسیمم رولز کو ڈسکس کریں، اور آج کا جو آخری رول ہے اس کو ڈسکس کرنے جا رہے ہیں، یعنی کہ ہمارا چوتھا رول، تو وہ خدا کو پانے کے طریقے یہ تھا. تو اب بتائیے خدا کو پانے کے طریقے جو ہیں وہ کس طرح انہوں نے رومی نے اور تبریز کے جو 40 رولز آف لو ہیں، پھر اس کی جو پبلشنگ ہوئی ہے ترکش، آپ نے بتایا تھا، نیم بتایا تھا، تو کس طریقے سے انہوں نے اس کو ڈیفائن کیا؟
3: اب دیکھیں الف شفق جو ہے وہ یہ کہتی ہے کہ چوتھے رول کے اندر کہ خدا کی نشانیاں جو ہیں وہ دو طرح سے آپ خدا کو پا سکتے ہیں. ایک طریقہ ہوتا ہے وحدت الوجود کا، ایک ہوتا ہے وحدت الشہود کا. یہ غور سے آپ نے بات سمجھ لینی ہے کہ ایوری تھنگ از گاڈز، گاڈ لکھ کے اپوسٹروفی ایس آپ لگا دو کہ ہر چیز خدا کی ہے. ایک یہ طریقہ ہے خدا کو پانے کا، اس کو کہتے ہیں وحدت الوجود کہ ہر چیز خدا کی ہے. ایک ہوتا ہے وحدت الشہود کہ ایوری تھنگ از گاڈ، ایوری تھنگ از ناٹ گاڈز، اپوسٹروفی ایس کے ساتھ. ہر چیز خدا کی نہیں ہے بلکہ یہ پوری کی پوری کائنات خدا کی شہادت دے رہی ہے. چمکتے ہوئے ستاروں میں بھی خدا ہے، پانی کی روانیوں میں بھی خدا ہے، سمندر کی وجدانیوں میں بھی خدا ہے، آسمانوں کی وسطوں میں بھی خدا ہے،
2: پہاڑوں کی بلندی میں،
3: پنہائیوں میں بھی اور عظمتوں میں بھی جو ہے وہ خدا ہے کہ ہر چیز خدا کی ہے. تو اصل میں اللہ تعالی کو اگر آپ نے پانا ہے تو آپ ہر چیز کو جب خدا کی نشانی سمجھ کے ٹریٹ کرو گے، مطلب کہ آپ کے سامنے ایک مرا ہوا کتا یا زخمی کتا پڑا ہے، آپ نے اس کو دیکھا اور آپ نے کہا اچھا جانور ہے چھوڑ کے آپ چلے جاؤ، یہ عشق کا سفر نہیں ہے. آپ نے زخمی کتے کو دیکھا اور آپ نے کہا یہ خدا کی بنائی ہوئی چیز ہے، اگرچہ یہ کتا ہے لیکن بنایا میرے خالق نے ہے اس کو، تو مخلوق سے محبت ہی آپ کو خالق کے در تک لے کے جاتی ہے.
2: اچھا یعنی کہ اس میں کلیئر ہو گئی بات، یہاں پہ آپ نے ہمیں ایزی لفظوں میں بتا دیا لسنرز کے لیے بھی کہ خدا سے محبت، وہ نام کی محبت ہوگی نا، کہ انسان بندوں سے محبت نہیں کرتا، اس کی مخلوق سے محبت نہیں کرتا، کہتا ہے کہ میں خدا سے بہت محبت کرتا ہوں. اصلی محبت یہ ہے کہ انسان خدا کے ہر بندے کو مشکل میں دیکھ کے گھبرا جائے، اس کی مدد کرنے پہ مجبور ہو جائے. یہ محبت ہے کہ سوچے انسان کے خدا کی مخلوق ہے.
3: مخلوق میں صرف انسان نہیں ہے، چاہے وہ جانور بھی ہیں، چاہے وہ پرندے بھی ہیں، چاہے اب دیکھو ہم تو یہ بھی کہتے ہیں جی فلاں عیسائی ہے، فلاں ہندو ہے، فلاں فلاں ہے، ان سے ہاتھ نہیں ملانا چاہیے. انسان ہوتے ہوئے بھی ہم نے اتنے زیادہ فاصلے بیچ میں رکھے ہوئے ہیں. اور جب آپ نے خالق کو خوش کرنا ہے تو مخلوق میں آنے والا پہلے یہ دیکھنا ہے کہ یہ انسان ہے. بارش جب ہوتی ہے نا تو وہ یہ نہیں دیکھتی کہ یہ جو ہے یہ سنیوں کا گھر ہے، یہ وہابیوں کا گھر ہے، یہ اہل تشیع کا گھر ہے.
2: بالکل.
3: وہ یہ دیکھتی ہے کہ یہ انسان بستے ہیں.
2: خوبصورت
3: ویرانوں میں بھی اسی طرح سے برستی ہے جس طرح وہ صحراؤں پہ برستی ہے. تو جو صوفیاء کرام ہوتی ہیں، جو تصوف کا راستہ ہوتا ہے، صوفی کبھی بھی گناہ گار انسان سے نفرت نہیں کرے گا، گناہ سے نفرت کرے گا، انسان سے وہ ہمیشہ محبت کرے گا. اس لیے آپ کو بہت بہت سارے مزارات کے اندر ایسے لوگ ملتے ہیں جو ہم کہتے ہیں یار بڑا گناہگار ہے، یہ تو نشہ کرتا ہے، فلاں کرتا ہے، فلاں کرتا ہے، لیکن وہ بندہ اس کو دھتکار نہیں رہا. مزارات میں ان کو اس لیے نہیں دھتکارا جاتا کیونکہ وہ انسان سے محبت کرنے والے لوگ ہیں. کہ ایک درخت پہ نیچے جو بندہ بیٹھا ہے وہ چور ہے یا وہ ولی ہے، درخت نے اس کو سایہ دینا ہے. درخت نے یہ نہیں دیکھنا کہ اگر چور آ گیا تو میں نے اس کے اوپر چھاؤں نہیں کرنی، اور اگر یہاں پہ کوئی اللہ کا ولی آئے گا تو میں چھاؤں کروں گا. تو جو تصوف کا راستہ ہوتا ہے، جو عشق کا راستہ ہوتا ہے، اس میں صرف یہ دیکھنا ہے کہ یہ جو لوگ ہیں یہ سب میری اللہ کی مخلوق ہیں، اور اللہ کی مخلوق جب آ جاتی ہے تو اس کا مطلب یہ ہے کہ آپ نے جو مرضی کرو، مسجد ٹا دے، مندر ٹا دے جو کچھ رہندا، پر کسی دا دل نہیں ٹانا کہ رب ہے دل وچ رہندا. اور اسی طرح اقبال نے بھی ایک بات کی تھی کہ خدا کے بندے تو ہیں ہزاروں، بنوں میں پھرتے ہیں مارے مارے، میں اس کا بندہ بنوں گا جس کو خدا کے بندوں سے پیار ہو.
2: کیا بات، ماشاءاللہ، بہت کمال سر، آپ نے بڑے ہی اچھے طریقے سے سم اپ کیا ہے، اور آخر میں جو آپ نے جو شعر سنایا ہے لسنرز کے لیے بڑا خوبصورت تھا. اور لسنرز، اب ہم نے آج جو چار رولز ہیں ان کو ڈسکس کیا ہے، اور کوشش کی ہے کہ ہم اس کو اللہ سے جو ایک محبت کا راستہ ہے کس طریقے سے خدا کی ذات تک پہنچا جا سکتا ہے، اور ہم نے ان سب چیزوں کو ڈسکس کیا، اور ہم نے کوشش کی کہ ہم اس کو آپ تک پہنچا سکیں، اور ہم نے پہنچایا بھی. اور امید کرتے ہیں کہ آپ کو ہماری جو آج کی گفتگو ہے، ہماری آج کی ساری جو ہم نے ڈسکشن کی ہے، وہ آپ کو پسند آئی ہوگی. اور ہم جو نیکسٹ پروگرام اپنا ہوگا وہ اب یہیں سے انشاءاللہ اس کو شروع کریں گے، جو ہمارے باقی کے رولز ہیں اس کو ڈسکس کرتے رہیں گے. اور اب فیصلہ آپ نے کرنا ہے، اپنا فیڈ بیک دیجیے گا ہمیں ضرور، اور نیکسٹ شو میں ہم باقی جو ہمارے رولز رہ گئے ہیں ان کو انشاءاللہ ڈسکس کریں گے. سنتے رہیے FM 92.6 UCP کی دنیا. اللہ حافظ.